0: اور راجستھان نے ایک مفاہمت نامے پر دستخط کرنے سے اتفاق کیا ہے۔ اس کے بعد کشاؤ پروجیکٹ کو منظوری کے لیے مرکزی کابینہ کے سامنے پیش کیا جائے گا۔ یہ خبر نامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ امتحانات کا انعقاد کرانے والی قومی ایجنسی این ٹی اے نے والدین اور امیدواروں سے زور دے کر کہا ہے کہ وہ نیٹ امتحانات سے پہلے گھوٹالہ سازوں سے خبردار رہیں۔ ایک سوشل میڈیا پوسٹ میں ایجنسی نے کہا ہے کہ ٹیلی گرام پر یہ گھوٹالہ ساز کچھ چینل چلا رہے ہیں جن پر یہ دوبارہ کرائے جانے والے امتحان کے پرچے فراہم کرنے کے دعوے کر رہے ہیں، اور اس کے لیے یہ لوگ 14,000 سے 25,000 روپے تک مانگ رہے ہیں۔ ایجنسی نے واضح کیا ہے کہ اس دوبارہ امتحان کے لیے کوئی پرچہ افشا نہیں ہوا ہے۔ اس نے کہا ہے کہ اس سلسلے میں فرضی ثبوت کے ویڈیوز بھی گردش کر رہے ہیں جن میں امتحان سے پہلے کی چیٹس دکھائی گئی ہیں۔ این ٹی اے نے اپنے ڈائریکٹر جنرل ابھیشیک سنگھ کی ویڈیو بھی جاری کی ہے جس میں وہ ملک میں اس ایپ تک رسائی کو بلاک کرنے کی وجہ بتا رہے ہیں۔ بھارت نے پچھلے 12 سال میں وزیر اعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں کی بنیاد پر قابل ذکر تبدیلیاں کی ہیں۔ اس دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی بھلائی اور انہیں با اختیار بنانے کے لیے بہت سے اہم اقدامات کیے ہیں۔ آکاشوانی کا خبروں کا شعبہ آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج ہم ملک کی وراثت کے تحفظ اور فروغ کے تئیں حکومت کے اقدامات کا ذکر کر رہے ہیں۔
1: جنوری 2024 میں وزیر اعظم نریندر مودی نے ایودھیا میں عظیم الشان شری رام مندر میں رام للا کی پران پرتشٹھا انجام دی، جو صدیوں سے جاری ایک امنگ کو پورا کرنے کا وقت تھا۔ آکاشوانی کے خبروں کے شعبے سے بات کرتے ہوئے ایک عقیدت مند پنکج جاریہ نے اپنے خیالات کا اظہار کیا۔
2: ابھی تھوڑے دنوں پہلے میں ایودھیا گیا تھا، وہاں ہم نے پربھو رام کے درشن کیے۔ وہاں ویوستھا بہت ہی بڑھیا، بھیڑ کو مینج کے لیے سرکار نے بڑھیا پربندھ کر رکھا ہے۔ مندر کا پرانگڑ بہت ہی بھو ہے، سبھی لوگ لائن میں لگ کر پربھو کا درشن کرتے ہیں۔
1: اکتوبر 2022 میں مدھیہ پردیش کے شہر اجین میں مہاکال لوک پروجیکٹ کے پہلے مرحلے کو ملک کے نام وقف کیا گیا۔ اس راہداری میں عظیم الشان مجسموں، میورلز اور فن تعمیر کے ذریعے بھگوان شیو کی زندگی اور روایتوں کی عکاسی کی گئی ہے۔ وارانسی میں دسمبر 2021 میں کاشی وشوناتھ راہداری کا افتتاح کیا گیا تھا۔ اس راہداری کے ذریعے کاشی وشوناتھ مندر کو گنگا ندی سے ملایا گیا ہے۔ ہمارے نامہ نگار سے بات کرتے ہوئے وارانسی کے ایک شہری پریانشو سنگھ نے کہا کہ کاشی وشوناتھ راہداری سے مندر آنے والے عقیدت مندوں کو کافی سہولت مہیا ہوئی ہے۔
3: کاشی میں مودی جی نے بہت کام کیا ہے۔ پہلے مندر تک جانے والا راستہ کافی سکرا ہوا کرتا تھا، جس سے بہت ہی زیادہ دقت ہوتی تھی، پر اب کوریڈور بننے سے بھیڑ بھی ویوستھت رہتی ہے اور لوگوں کو بھی درشن کرنے میں کافی آسانی ہوتی ہے۔
1: ان بڑی تبدیلیوں سے مستقبل کی طرف بڑھنے کے ساتھ ساتھ ثقافتی جڑوں کو مضبوط کرنے کی جانب ملک کے عہد کی عکاسی ہوتی ہے۔
0: بھارت کے محکمہ موسمیات آئی ایم ڈی نے آج ذیلی، ہمالیائی، مغربی بنگال اور سکم میں کچھ مقامات پر شدید بارش کی پیش گوئی کی ہے۔ آسام، میگھالیہ، بہار، کیرلا، ماہے، تمل ناڈو، پڈوچیری اور کرائیکل میں اوسط سے شدید بارش کا امکان ہے۔ آئی ایم ڈی کے مطابق راجستھان کے کچھ حصوں میں آج گرج چمک کا امکان ہے۔ ادھر چھتیس گڑھ، تلنگانہ اور ودربھ میں آج شدید گرمی کے حالات کا امکان ہے۔ ساحلی آندھرا پردیش، گنگائی، مغربی بنگال، کونکن، گوا اور اڑیسہ میں آج گرمی اور حبس کا موسم رہ سکتا ہے۔ مردوں کے کرکٹ میں آج لکھنؤ میں 3 میچوں کی سیریز کے دوسرے او ڈی آئی میں بھارت کا مقابلہ افغانستان سے ہوگا۔ یہ میچ دوپہر 1:30 بجے شروع ہوگا۔ شبھمن گل کی کپتانی میں بھارتی ٹیم اس سیریز میں 1-0 سے آگے ہے اور وہ آج کا میچ جیت کر اس سیریز کو اپنے نام کرنے کی کوشش کرے گی۔ خواتین کرکٹ میں آج لیڈز کے ہیڈنگلے میں آئی سی سی خواتین T20 عالمی کپ میں بھارت اور نیدرلینڈز آمنے سامنے ہوں گے۔ یہ میچ بھارتی وقت کے مطابق شام 7 بجے شروع ہوگا۔ ہرمن پریت کور کی قیادت میں بھارتی ٹیم اتوار کو برمنگم میں کھیلے گئے پہلے میچ میں پاکستان کو 64 رن سے شکست دینے کے بعد اپنی جیت کا سلسلہ جاری رکھنے کی کوشش کرے گی۔ فٹ بال میں ناروے نے فیفا عالمی کپ میں अमेरिका के बोस्टन स्टेडियम में ग्रुप एक के अपने पहले मैच में इराक पर 4-1 से जीत हासिल करके वापसी की है। अब नॉर्वे ग्रुप एक में सरफहरिस्त आ गया है। इससे पहले फ्रांस ने न्यू जर्सी स्टेडियम में फीफा आलमी कप 2026 के ग्रुप एक के पहले मैच में सेनेगाल को 3-1 से हराया था। इस मैच में काइलियन मैप्पे ने अपने करियर का 58वां गोल करके एक रिकॉर्ड कायम किया। उन्होंने आलमी कप में लियोनेल मेस्सी का भी अभी तक का रिकॉर्ड तोड़ दिया है। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं कोनैन हैदर।
1: शुक्रिया असलम। कौमी राजधानी से शाये होने वाले आज के बेशतर उर्दू अखबारात ने फ्रांस के शहर एवियान में मुनाकिदा G7 सरबराह कॉन्फ्रेंस में वजीर आजम नरेंद्र मोदी की शिरकत से मुतालिक खबर को शह सुर्खियों में जगह दी है। रोजनामा इनकलाब और कई दीगर अखबारात ने नीट UG दोबारा इम्तहान से कबल टेलीग्राम ऐप पर पाबंदी की खबर को अपने सफ़े वल पर शाये किया है। खांसी के सिरप सिर्फ लाइसेंस याफ्ता फार्मेसियों को इजाजत। खांसी के सिरप फरोख्त की सिर्फ लाइसेंस याफ्ता फार्मेसियों को इजाजत, इस खबर को बेशतर अखबारात ने अहमियत के साथ शाये किया है। लोकसभा स्पीकर ओम बिरला के इस बयान को रोजनामा प्रताप ने अपने पहले सफ़े पर नुमाया किया है कि आने वाली नस्ल के पास मुल्क में तब्दीली लाने के लिए दरकार मुनफरिद तवानाई और नया अज़्म मौजूद है। इसके अलावा आज के अखबारात की अहम बैन अल-अक़वामी खबरों की सुर्खियाँ इस तरह हैं। अमरीका का B-52 बम्बार तैयारा परवाज के फौरन बाद गिरकर तबाह, हादसे में 8 अफराद की मौत।
0: और आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने सभी मुल्कों से जोर देकर कहा है कि आलमी बहरी गुजरगाहों की सिक्योरिटी को यकीनी बनाया जाए और मल्लाहों को टकराव से वाबस्ता खतरात के तनाजुर में तहफ्फुज़ फराहम किया जाए। वजीर आजम नरेंद्र मोदी आज फ्रांस के शहर एवियां में G7 सरबराह कॉन्फ्रेंस के मौके पर अमरीकी सदर डोनाल्ड ट्रंप से मुलाकात करने वाले हैं। दरियाए जमुना के आहिया के लिए तवील अरसे से जेर इल्तवा किशाऊ डैम प्रोजेक्ट पर अमल दरामद के बारे में हिमाचल प्रदेश, उत्तराखंड, दिल्ली, उत्तर प्रदेश, हरियाणा और राजस्थान के माबैन इत्तेफाक राय हो गया है। इम्तिहान के इनेकाद से मुतालिक एजेंसी ने उम्मीदवारों से नीट के दोबारा इम्तिहान का पर्चा लीक होने के दावों से होशियार रहने को कहा है। भारतीय मौसमियात महकमे ने मगरबी बंगाल के जैली हिमालयी खत्ते और सिक्किम में तेज बारिश के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया है। इसी के साथ ये खबरनामा खत्म हुआ।
4: ये आकाशवाणी पटना है, थोड़ी ही देर बाद प्रादेशिक समाचार प्रसारित होंगे।
5: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं।
6: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें, जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें। डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें। समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें। बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं। खिड़की दरवाजों में मच्छर जाली लगवाएं।
5: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा। जीवंत बिहार, सपना हो साकार। अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें। स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
7: आकाशवाणी पटना रउआ सभी खातिर लेके आ रहल बा भोजपुरी में समाचार। आकाशवाणी पटना 18 मई से रउआ सभी खातिर भोजपुरी समाचार बुलेटिन के प्रसारण करे जा रहल बा। इस समाचार बुलेटिन रोज शाम 6:05 से सुनल जा सकेला।
8: और इस गीत के बाद
9: छाया गीत में

0: नमस्कार, ये आकाशवाणी पटना है। अब आप संजीव कुमार वर्मा प्रादेशिक समाचार सुनिए। मुख्यमंत्री सम्राट चौधरी ने राजधानी पटना में विकसित होने वाले नए टाउनशिप का नाम पाटलिपुत्र करने की घोषणा की है। श्री चौधरी आज पटना के फुलवारी शरीफ में नदियाबा में खंड सहयोग सह जन कल्याण शिविर को संबोधित कर रहे थे। उन्होंने कहा कि बिहार की ऐतिहासिक और सांस्कृतिक धरोहरों को पुनर्जीवित करने का प्रयास किया जा रहा है। श्री चौधरी ने कहा कि केंद्र सरकार की ओर राज्य को मिलने वाली 4,000 करोड़ रुपए की बकाया राशि 30 जून तक उपलब्ध करा दी जाएगी। साथ ही उन्होंने कहा कि शीघ्र ही प्रधानमंत्री नरेंद्र मोदी के हाथों भागलपुर में विक्रमशिला विश्वविद्यालय का शिलान्यास करवाया जाएगा। मुख्यमंत्री ने जानकारी दी कि कोइलवर से भागलपुर तक 83 किलोमीटर लंबे गंगा पाथवे का निर्माण कराया जाएगा। इस पर 17,000 करोड़ रुपए की लागत आएगी। इससे पहले मुख्यमंत्री ने शिविर में पहुंचे लोगों की शिकायतें सुनी और उनके समाधान के अधिकारियों को निर्देश दिए। समारोह को उप मुख्यमंत्री विजय कुमार चौधरी और सहकारिता मंत्री रामकृपाल यादव ने भी सम्मानित किया। केंद्रीय कृषि और किसान कल्याण मंत्री शिवराज सिंह चौहान आज पटना के नौबतपुर स्थित राज्य बीज उत्पादन फार्म में खेत बचाओ अभियान में शामिल होंगे। कार्यक्रम के दौरान श्री चौहान किसानों के साथ संवाद भी करेंगे। पहले केंद्रीय मंत्री ने आज मुख्यमंत्री सम्राट चौधरी के साथ उच्च स्तरीय बैठक की। बैठक में कृषि ग्रामीण विकास, विकसित भारत जीराम जी अधिनियम, पीएम आवास योजना और केंद्र राज्य समन्वय से जुड़े मुद्दों पर मुख्य रूप से चर्चा हुई। केंद्रीय मंत्री का विद्यापति भवन में आयोजित विकसित भारत संकल्प सम्मेलन में भाग लेने का कार्यक्रम है, जहां वे केंद्र सरकार की उपलब्धियों और आगामी प्राथमिकताओं पर अपने विचार रखेंगे। शेष समाचार एक अंतराल के बाद।
1: एक जमाने से कहानी है सुना रही आकाशवाणी, फिर आया एंटरटेनमेंट का रेवोल्यूशन, कोने कोने पहुंचा दूरदर्शन, कहानी नहीं बदली स्टाइल गया है बदल, जो कहानियां हम सुनते आए देखते आए अब वही वैसी ही कहानी सुनाए डिजिटल।
2: डाउनलोड वेव्स ओटीटी ऐप नाउ एंड वॉच फॉर।
0: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। मद्य निषेध, कारा और परिवहन विभाग में सिपाही तथा कक्षपाल की नियुक्ति के लिए आज 2 पालियों में परीक्षा का आयोजन किया जा रहा है। परीक्षा को लेकर सुरक्षा के व्यापक प्रबंध किए गए हैं। केंद्रीय चयन परिषद सिपाही भर्ती से प्राप्त जानकारी के अनुसार परीक्षा के लिए प्रदेश भर में 544 केंद्र बनाए गए हैं। 5 लाख से अधिक अभ्यर्थी परीक्षा में शामिल हो रहे हैं। इधर रेलवे ने अभ्यर्थियों की सुविधा के लिए आज 25 विशेष ट्रेनों के संचालन की व्यवस्था की है। ये ट्रेनें पटना, बक्सर, गया, सोनपुर, सहरसा, मधुबनी और बेतिया समेत विभिन्न स्टेशनों से परिचालित की जाएंगी। रेल प्रशासन ने अभ्यर्थियों से समय से पहले स्टेशन पहुंचने और निर्धारित ट्रेनों का उपयोग करने की अपील की है। गृह विभाग ने केंद्रीय चयन परिषद सिपाही परीक्षा को स्थगित करने के संबंध में चल रही भ्रामक सूचनाओं का खंडन किया है। परिषद की ओर से जारी पत्र के अनुसार आज दोनों पालियों में आयोजित होने वाली लिखित परीक्षाएं पूर्व निर्धारित कार्यक्रम के अनुसार ही संचालित की जाएंगी। मॉनसून की सक्रियता में कमी आने से 1 जून से अब तक सामान्य से 32% कम बारिश हुई है। मौसम विभाग के अनुसार बंगाल की खाड़ी और सागर से आने वाली मानसून की दोनों शाखाएं कमजोर हैं। बारिश की कमी के कारण पटना समेत 7 जिलों में तापमान 40 डिग्री सेल्सियस के पार पहुंच गया है। पिछले 24 घंटों के दौरान 42.2 डिग्री सेल्सियस अधिकतम तापमान के साथ भवानी राज्य का सबसे गर्म स्थान रहा। किशनगंज के तैयबपुर में सबसे अधिक 12.2 मिलीमीटर वर्षा दर्ज की गई। इस बीच मौसम विभाग ने आज राज्य के कई हिस्सों में हल्की से मध्यम बारिश की संभावना जताई। विभाग के अनुसार अगले कुछ घंटों में गोपालगंज, पूर्वी चंपारण, मुजफ्फरपुर, वैशाली, शिवहर, सारण, सीतामढ़ी, नालंदा और शेखपुरा जिले में तेज हवा के साथ बारिश और वज्रपात की आशंका है। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का यह अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
3: آداب، یہ آکاشوانی پٹنہ ہے، اب آپ قصیم احمد سے علاقائی خبریں سنیے۔ وزیراعلیٰ سمراٹ چودھری نے راجدھانی پٹنہ میں تیار ہونے والی نئی ٹاؤن شپ کا نام پاٹلی پترا رکھنے کا اعلان کیا ہے۔ جناب چودھری آج پٹنہ کے پھلواری شریف کے ندیاواں میں پرکھنڈ سہیوگ سہ جن کلیان شپ سے خطاب کر رہے تھے۔ انہوں نے کہا کہ بہار کے تاریخی اور ثقافتی ورثے کو دوبارہ زندہ کرنے کی کوشش کی جا رہی ہے۔ مسٹر چودھری نے کہا کہ مرکزی حکومت کی جانب سے ریاست کو ملنے والی 4,000 کروڑ روپے کی بقایا رقم 30 جون تک فراہم کرا دی جائے گی۔ ساتھ ہی انہوں نے کہا کہ جلد ہی وزیر اعظم نریندر مودی کے ہاتھوں بھاگلپور میں وکرم شیلا یونیورسٹی کا سنگ بنیاد رکھا جائے گا۔ وزیر اعلیٰ نے معلومات دی کہ کوئلور سے بھاگلپور تک 83 کلومیٹر طویل گنگا پاتھ وے تعمیر کیا جائے گا، اس پر 17,000 کروڑ روپے کی لاگت آئے گی۔ انہوں نے خوشحال بہار اور ترقی یافتہ بہار کا ذکر کرتے ہوئے کہا کہ آج منظرنامہ پوری طرح بدل چکا ہے اور ریاست میں سرمایہ کاری کے امکانات بڑھے ہیں۔ اس سے پہلے وزیر اعلیٰ نے کیمپ میں پہنچے لوگوں کی شکایتیں سنی اور ان کے حل کے لیے حکام کو ہدایات دی۔ تقریب سے نائب وزیر اعلیٰ وجے کمار چودھری اور کوآپریٹو کے وزیر رام کرپال یادو نے خطاب کیا۔ مرکزی وزیر برائے زراعت اور کسان فلاح و بہبود شیوراج سنگھ چوہان آج پٹنہ کے نوبت پور میں واقع اسٹیٹ سیڈ پروڈکشن فارم میں کھیت بچاؤ ابھیان میں شامل ہوں گے۔ پروگرام کے دوران جناب چوہان کسانوں کے ساتھ تبادلہ خیال بھی کریں گے۔ اس سے قبل مرکزی وزیر نے آج وزیراعلیٰ سمراٹ چودھری کے ساتھ ایک اعلیٰ سطحی میٹنگ کی۔ میٹنگ میں بنیادی طور پر زراعت، دیہی ترقی، وکست بھارت، جی رام جی ایکٹ، پی ایم آواس یوجنا اور مرکز اور ریاست کے تال میل سے جڑے مسائل پر تبادلہ خیال کیا گیا۔ ہمارے نامہ نگار نے بتایا کہ مرکزی وزیر مسٹر چوہان نے آج صبح پٹنہ کے گول گھر احاطے میں صفائی مہم کے پروگرام میں بھی حصہ لیا، ساتھ ہی وہ ایم ایل اے فلیٹ احاطے میں شجرکاری کے پروگرام میں شامل ہوئے۔ مرکزی وزیر کا ودیاپتی بھون میں منعقد وکست بھارت سنکلپ سمیلن میں شرکت کا پروگرام ہے، جہاں وہ مرکزی حکومت کی کامیابیوں اور آئندہ کی ترجیحات پر اپنے خیالات کا اظہار کریں گے۔ محکمہ ایکسائز، جیل اور ٹرانسپورٹ میں کانسٹیبل اور وارڈن کی تقرری کے لیے آج 2 شفٹوں میں امتحان کا انعقاد کیا جا رہا ہے۔ امتحان کے پیش نظر سیکورٹی کے وسیع انتظامات کیے گئے ہیں۔ سینٹرل سلیکشن بورڈ آف کانسٹیبل سے حاصل کردہ معلومات کے مطابق امتحان کے لیے ریاست بھر میں 544 مراکز بنائے گئے ہیں، 5 لاکھ سے زیادہ امیدوار امتحان میں شامل ہو رہے ہیں۔ دوسری طرف ریلوے نے امیدواروں کی سہولت کے لیے آج 25 اسپیشل ٹرینیں چلانے کا انتظام کیا ہے۔ یہ ٹرینیں پٹنہ، بکسر، گیا، سونپور، سہرسہ، مدھوبنی اور بیتیا سمیت مختلف اسٹیشنوں سے چلائی جائیں گی۔ ریلوے انتظامیہ نے امیدواروں سے پہلے وقت پر اسٹیشن پہنچنے اور مقررہ ٹرینوں کا استعمال کرنے کی اپیل کی ہے۔ محکمہ داخلہ نے سینٹرل سلیکشن بورڈ سپاہی بھرتی امتحان کو ملتوی کرنے کے سلسلے میں چل رہی گمراہ کن افواہوں کی تردید کی ہے۔ بورڈ کی جانب سے جاری کردہ مکتوب کے مطابق آج 2 شفٹوں میں منعقد ہونے والی تحریری امتحانات سے طے شدہ شیڈول کے مطابق ہی منعقد جائیں گے۔ محکمہ کی جانب سے امیدواروں سے گزارش کی گئی ہے کہ وہ مستند اور آفیشیل معلومات کے لیے بورڈ کی آفیشیل ویب سائٹ csbc.bihar.gov.in دیکھیں۔ ریاست میں مانسون کی حرکت میں کمی آنے سے یکم جون سے اب تک معمول سے 32% کم بارش ہوئی ہے۔ محکمہ موسمیات کے مطابق بنگال کی خلیج اور بحیرہ عرب سے آنے والے مانسون کی دونوں شاخیں کمزور ہیں۔ بارش کی کمی کے سبب پٹنہ سمیت 7 ضلعوں درجہ حرارت 40 ڈگری سیلسیس کے پار پہنچ گیا ہے۔ گزشتہ 24 گھنٹوں کے 42.2 ڈگری سیلسیس درجہ حرارت کے ساتھ ریاست کا گرم ترین مقام رہا۔ کشن گنج کے طیب پور میں سب سے زیادہ 12.2 ملی میٹر بارش درج کی گئی۔ اس بیچ محکمہ موسمیات نے آج ریاست کے کئی حصوں میں ہلکی سے وسط بارش کا امکان ظاہر کیا ہے۔ مطابق آئندہ کچھ گھنٹوں میں گوپال گنج، مشرقی چمپارن، مظفرپور، ویشالی، شیوہر، سارن، سیتامڑھی، نالندہ اور شیخپورہ ضلع میں تیز ہوا کے ساتھ بارش اور آسمانی بجلی گرنے کا خدشہ ہے۔ وہیں جموئی، سمستی پور، دربھنگہ बक्सर, नवादा और लखीसराय जिलों में भी कुछ मकाम पर बारिश का ऑरेंज अलर्ट जारी किया गया है। इसके साथ ही इलाकाई खबरों का यह बुलेटिन अब खत्म होता है।
4: ये आकाशवाणी का भागलपुर केंद्र है।